0: പ്രിയ ശ്രോതാക്കളെ, സമയപരിമിതി കൊണ്ട് ഈ ഗാനം നമുക്ക് പൂർത്തിയാക്കുവാൻ സാധിക്കുകയില്ല. ഇന്നത്തെ റിപ്പോർട്ടുകളെല്ലാം നിങ്ങൾക്ക് ഇഷ്ടമായി എന്ന് കരുതുന്നു. പരിപാടികളെപ്പറ്റിയുള്ള നിങ്ങളുടെ അഭിപ്രായങ്ങളും നിർദ്ദേശങ്ങളും വിലയിരുത്തലുകളും വിമർശനങ്ങളും ഉണ്ടായെങ്കിൽ അതും SBS മലയാളത്തെ അറിയിക്കുക. SBS മലയാളത്തിൻ്റെ ഫേസ്ബുക്ക് പേജിൽ നിങ്ങൾക്ക് അഭിപ്രായങ്ങളും നിർദ്ദേശങ്ങളും വിമർശനങ്ങളുമെല്ലാം രേഖപ്പെടുത്താവുന്നതാണ്. വിമർശനങ്ങളെ ഞങ്ങൾ ഏറെ വിലമതിക്കുന്നു. എങ്കിൽ മാത്രമേ കൂടുതൽ മെച്ചപ്പെട്ട രീതിയിൽ പരിപാടികൾ നിങ്ങളിലേക്ക് എത്തിക്കുവാൻ ഞങ്ങൾക്ക് സാധിക്കുകയുള്ളൂ. അപ്പോൾ എല്ലാവർക്കും നന്മയും സന്തോഷവും നിറഞ്ഞ മനോഹരമായ ഒരു ദിവസം ആശംസിച്ചുകൊണ്ട് ഇന്നത്തേക്ക് ഇവിടെ പറയുന്നു. ദേശീയ മാധ്യമമായ SBS മലയാളത്തിൽ നിങ്ങൾക്കൊപ്പം ഞാൻ ജോജോ ജോസഫ്.
1: SBS, a world of difference. You're with SBS Nepali on mobile, online and on radio.
2: Tapai SBS Nepali ko sath ma hununcha, mobile, online ra radio ma.
3: नमस्कार श्रोतावृन्द, SBS साउथ एसियनको नेपाली कार्यक्रममा तपाईँलाई स्वागत छ. म दिनिता रिसाल. कार्यक्रम सुरु गर्नु अगाडि आज यो कार्यक्रम प्रसारण भइरहेको भूमि कुलीन राष्ट्रका वुरुन्जेरी मानिसहरू र तिनका विगत एवं वर्तमानका ज्येष्ठ सदस्यहरूप्रति SBS नेपाली आफ्नो सम्मान व्यक्त गर्न चाहन्छौँ. हामी ती सबै आदिवासी र टोरेस स्ट्रेट द्वीप समूहका परम्परागत मालिकहरूको अस्तित्वलाई पनि स्वीकार गर्छौँ, जसको भूमिमा बसेर तपाईँ आज यो कार्यक्रम सुन्दै हुनुहुन्छ. श्रोतावृन्द, हरेक मङ्गलबार र बिहिबार दिउँसो 2 बजे SBS साउथ एसियनमा प्रत्यक्ष प्रसारण हुने SBS नेपालीको यो रेडियो कार्यक्रम तपाईँले बिहिबार र आइतबार SBS रेडियो 2 अपराह्न 4 देखि 5 बजेसम्म पुनः प्रसारण मार्फत पनि सुन्न सक्नुहुनेछ. यो कार्यक्रम चाहिँ तपाईँले बिहिबार SBS साउथ एसियनमा दिउँसो 2 बजे प्रत्यक्ष प्रसारणका साथै आइतबार SBS रेडियो 2 पुनः प्रसारणमा सुनिरहनु भएको छ. र तपाईँको साथमा छु म दिनिता. मेलबर्नको फेडरेसन स्क्वायर रहेको आज भने SBS को स्टुडियो 4 र अब भने कुरा गरौँ आजको कार्यक्रममा राखिने प्रमुख विषयहरूबारे. हरेक बिहिबार चाहिँ आज पनि सुरु गर्नेछौँ साप्ताहिक समाचारबाट. र त्यस्तै गरी अब बजेटको कुरा त गर्नै पर्यो. यो हप्ताको हेडलाइनै त्यही छ, होइन? मङ्गलबार सङ्घीय ट्रेजरर जिम चामसले घोषणा गर्नुभएको सङ्घीय बजेटको बारेमा हामी चर्चा गर्नेछौँ. नेगेटिभ गियरिङ, क्यापिटल्स गेन ट्याक्स, त्यस्तै गरी कर कटौती, होइन, र साना व्यवसायहरूका लागि के प्रावधान छन् त्यसको बारेमा हामी विस्तृतमा एक अर्थशास्त्रीबाट बुझ्ने नै छौँ. अनि अलिकति युरोभिजनको पनि चर्चा गरौँला. नेपालको प्रसङ्गलाई पनि जोड्ने नै छौँ. र रमाइला गीत सङ्गीतहरू कार्यक्रममा हामीसँग अवश्य रहेका नै छन्. र तपाईँ पनि कार्यक्रममा हामीसँग जोडिन सक्नुहुन्छ. SMS मार्फत हामीलाई मेसेज गर्ने नम्बर हो 0439799767. नम्बर फेरि पनि एकपटक 0439799767. र अहिलेको लागि भने कार्यक्रम सुरु गरौँ. साप्ताहिक विश्व समाचारबाट प्रस्तुत गर्दै हुनुहुन्छ सहकर्मी सुनिता पोखरेल.
1: SBS, a world of difference.
4: धन्यवाद दिनेताजी. र SBS नेपालीको कार्यक्रम सुनेर बस्नुभएका तपाईँहरूलाई मेरो तर्फबाट पनि नमस्कार. अब पालो भएको छ पछिल्ला 7 दिनका विश्व घटनाबारे सुन्ने, जसका प्रमुख विषयहरू छन्: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा इरानले 10 हप्तादेखि चलिरहेको युद्ध अन्त्य गर्न दिएको प्रतिप्रस्ताव अस्वीकार, हन्टा भाइरस प्रभावित जहाजमा रहेका अस्ट्रेलियनहरूलाई देश फर्काउने तयारी, र बेलायतका प्रधानमन्त्रीद्वारा आफ्नो राजीनामा दिने कुनै योजना नभएको स्पष्ट. अब समाचार विस्तारमा. घातक खान्टा भाइरस प्रकोपबाट प्रभावित क्रूज जहाजमा रहेका यात्रुहरूको अन्तिम समूह पनि जहाजबाट ओर्लिएर क्वारेन्टिनमा बस्नका लागि 20 बढी देशतर्फ उडान भरेका छन्. एक फ्रेन्च महिलामा पछिल्लो पटक संक्रमण पुष्टि भएको छ भने प्रारम्भिक परीक्षणपछि एक अमेरिकनमा पनि संक्रमण भएको आशंका गरिएको छ. अस्ट्रेलिया सरकारले उक्त जहाजमा रहेका 4 अस्ट्रेलियन नागरिक, 1 स्थायी बासिन्दा र 1 न्यूजील्याण्डका नागरिकलाई यसै साता अस्ट्रेलिया आइपुग्ने गरी उडान मार्फत ल्याउने व्यवस्था गरेको छ. ती यात्रीहरूमध्ये कसैमा पनि हालसम्म लक्षण देखिएको छैन, तर अस्ट्रेलिया पुगेपछि उनीहरूको स्वास्थ्य परीक्षण गरिने र क्वारेन्टिनमा राखिनेछ. उनीहरूलाई पर्थ नजिकैको क्वारेन्टिन केन्द्रमा कम्तीमा 3 सातासम्म राखिने बताइएको छ. अब युरोभिजनको प्रसङ्ग. युरोभिजन गीत प्रतियोगिता सप्ताह सुरु भएको छ, जस अन्तर्गत हजारौं प्रशंसक र कलाकारहरू उद्घाटन परेडका लागि अस्ट्रियाको राजधानी भियनामा फेला भएका छन्। अस्ट्रेलियाबाट डेल्टा गुड्रम अन्य कलाकारहरूसँगै टर्कोइस कार्पेटमा सहभागी भइन्। उनले डेनमार्क, फिनल्याण्ड र फ्रान्सका दर्शकमाझ लोकप्रिय कलाकारहरूसँगै उपस्थित भई प्रशंसकहरूसँग भेटघाट गरेकी छिन्। युरोपबाट अब अमेरिकातिर लागौं, जहाँ राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध विराम अत्यन्तै कमजोर अवस्थामा रहेको बताएका छन्। उनले अमेरिकी शान्ति प्रस्तावप्रति इरानको प्रतिक्रियालाई मूर्खतापूर्ण भन्दै आलोचना गरेका हुन्। इरानले आइतबार युद्ध अन्त्यका लागि आफ्नो प्रतिक्रिया सार्वजनिक गरेको थियो, जसमा लेबनन पनि समेटिएको छ। इरानले युद्धबाट भएको क्षतिका लागि क्षतिपूर्ति माग गरेको छ भने अमेरिकाले लगाएको नौ सैनिक नाकाबन्दी अन्त्य गर्न र इरानी तेल बिक्रीमाथिको प्रतिबन्ध हटाउन पनि आग्रह गरेको छ। अमेरिकाले भने इरानको आणविक कार्यक्रम जस्ता विवादास्पद विषयमा वार्ता सुरु गर्नुअघि युद्ध रोक्न प्रस्ताव गरेको थियो। ट्रम्पका अनुसार युद्ध विराम अहिले निकै संवेदनशील अवस्थामा रहेको छ।
5: Unbelievably weak. I would call it the weakest right now after reading a piece of garbage they sent us. I didn't even finish reading it. They said I'm not going to waste my time reading it. I would say it's one of the weakest right now. It's on life support.
4: मध्यपूर्वको युद्धका कारण स्थगित गरिएको चीन भ्रमणका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बेजिङ प्रस्थान गरेका छन्। मे 13 15 तीन दिने यो भ्रमण पछिल्ला 9 वर्षमा कुनै अमेरिकी राष्ट्रपतिले गरेको पहिलो चीन भ्रमण हो। भ्रमणका क्रममा अमेरिकी सोयाबिन निर्यात, रुससँग चीनको सम्बन्ध तथा एआई लगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। ट्रम्पले मध्यपूर्वको युद्ध पनि छलफलको प्रमुख विषय बन्ने बताएका छन्।
6: I think he's been relatively good, to be honest with you. You look at the blockade, no problem. They get a lot of their oil from that area. We've had no problem, and he's been a friend of mine. He's been somebody that we get along with, and I think you're going to see that good things are going to happen. This is going to be a very exciting trip. A lot of good things are going to happen.
4: संयुक्त अधिराज्यका प्रधानमन्त्री के स्टामरले राजीनामा दिने कुनै योजना नभएको बताएका छन्। गत साता स्थानीय काउन्सिलको निर्वाचनमा ऐतिहासिक हार बेहोरेपछि आफ्नै लेबर पार्टीभित्रबाट उनलाई पद छोड्न दबाव बढिरहेको छ। पदमा कायम रहने स्टामरको अडानका कारण उनको सरकारका केही कनिष्ठ सदस्यहरूले विरोध स्वरूप राजीनामा दिएका छन्। यसलाई सन् 2029 हुने अर्को आम निर्वाचन अघिको निकै खराब संकेतका रूपमा हेरिएको छ। तर स्टामरले भने चुनौतीपूर्ण समयमा देशको नेतृत्व
7: We are not just facing dangerous times, but dangerous opponents. Very dangerous opponents. This hurts not just because Labour has done badly, but because if we don't get this right, our country will go down a very dark path.
4: नेशनल रग्बी लिग एनआरएलमा पेनरिथ प्यान्थर्सका प्रशिक्षक आइभन क्लियरीले अर्को सिजनको अन्त्यपछि पद छोड्ने घोषणा गरेका छन्। क्लियरीको प्रशिक्षणमा पश्चिमी सिडनीस्थित टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ। पेनरिथले सन् 2021 2024 लगातार 4 पटक प्रिमियरसिप जितेको थियो भने यस सिजनमा पनि टोली शीर्ष प्रतिस्पर्धीहरूमध्ये एक बनेको छ। तर 55 क्लियरीले आफूले पद छोड्ने निर्णय गर्नुका कारण उक्त असाधारण सफलता नभएको बताएका छन्।
8: I still feel driven for achievement now, so it's not really that. It might be easier though, to be honest. If I hadn't, you know, had that sort of success, then I might have been different. I mightn't have been in a job though either. So it's more just to pivot and do something a little different.
4: यसका साथ पछिल्ला 7 दिनका विश्व समाचार यति नै। यस्तै समाचार र जानकारीमूलक सामग्रीहरूका लागि एसबीएस नेपालीको पडकास्टलाई आफ्नो मोबाइलमा एसबीएस अडियो एप डाउनलोड गरी फलो गर्नुहोस्। साथै एसबीएस नेपालीबारे थप जान्न वा हाम्रा प्रस्तुतिहरूलाई एकै ठाउँमा पाउन हाम्रो वेबसाइट sbs.com.au/nepalima जानुहोस् वा फेसबुक, इन्स्टा र एक्समा एसबीएस नेपाली भनी खोजेर लाइक र फलो गरेर हामीसँग जोडिनुहोस्। कार्यक्रमका बाँकी प्रस्तुतिहरूका लागि भने फेरि पनि मेलबर्नतर्फ लागौँ, जहाँ हुनुहुन्छ सहकर्मी दिनिता रिसाल।
3: धन्यवाद सुनिताजी साप्ताहिक विश्व समाचारका लागि। र सहकर्मी सुनिताजीले भन्नुभए चाहिँ हाम्रा अन्य प्रस्तुतिहरू चाहिँ प्रकाशित हुने बित्तिकै सुन्नका लागि अनलाइनमा एसबिएस नेपाली पडकास्ट भनी सर्च गरेर हामीलाई फलो गर्नुहोला। र अहिलेको लागि भने कार्यक्रमको सुरुवातमा भने चाहिँ पालो भएको छ आर्थिक विषयवस्तुको, जसमा हालै सार्वजनिक भएको अस्ट्रेलियाको सङ्घीय बजेट। श्रोतावृन्द, आर्थिक वर्ष सन् 2026-27 को बजेट अघि आवास क्षेत्रमा लगानी गर्नेहरूका लागि के कस्ता प्रावधान आउलान भन्ने विषयमा व्यापक अड्कलबाजी भइरहेको थियो। गत मङ्गलबार आफ्नो पाँचौं बजेट घोषणा गर्दै ट्रेजर जिम चामजले इन्भेस्टरहरूको साटो पहिलोपटक घर किन्ने अर्थात् फर्स्ट होम बायर्सहरूलाई प्राथमिकता दिने भन्दै क्यापिटल गेन्स ट्याक्स डिस्काउन्ट र नेगेटिभ गियरिङमा फेरबदल गरिने बताएका छन्। अब घर जग्गा बजार र सम्भावित घर खरिदकर्ताहरूमाथि यसको असर कस्तो पर्ला भन्ने प्रश्न उठेको छ, यसबारे यो विस्तृत रिपोर्ट मैले तयार पारेकी छु।
9: So rental costs are definitely a bit crazy at the moment. Like it's supposed to normally be about 20 or 30%, but for a lot of people it's actually around 50%. And then when you put groceries and bills on top of that, you're really not left with much week to week.
3: उनी हुन् जनेल वेबर। 23 वर्षीय वेबर ब्रिस्बेनमा भाडामा बस्दै आएकी छिन्। महँगो घर भाडा र क्विन्सल्यान्डमा बस्ने ठाउँ खोज्दाको चुनौती उनको एकल अनुभव भने नरहेको सोसियल मिडिया भरिरहेका गुनासोहरूले देखाउँछन्। साथै आवास स्वामित्व अर्थात् होम ओनरसिपमा पनि तीव्र गिरावट आएको अध्ययनले जनाएको छ। वास्तवमा अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार आफ्नै घर हुने मानिसहरूको संख्या पुस्तौं पछि घट्दै गएको छ। त्यसैले पनि नेगेटिभ गियरिङ र क्यापिटल गेन्स ट्याक्स भनिने पुँजीगत लाभ कर बारे यसपटकको बजेट अघि तीव्र अड्कलबाजी हुनु अनौठो रहेन। घरको मूल्य बढाउने र खरिद क्षमता घटाउने कारक मानिएका यी दुवै विषयलाई सङ्घीय ट्रेजरर जिम चामजले मङ्गलबार 12 मेमा प्रस्तुत गरेको आफ्नो बजेट भाषणको प्रमुख एजेन्डा मध्ये बनाएका थिए।
10: House prices have decoupled from incomes. Since 1999, house prices have risen over 400%, more than twice as fast as average incomes. Our tax changes will help about 75,000 Australians achieve the dream of home ownership. We'll limit negative gearing for residential property to new builds from July next year. And we're replacing the 50% capital gains tax discount with inflation-adjusted indexation to restore the taxation of real gains. We'll also introduce a minimum 30% tax rate on capital gains from July next year. And on discretionary trust from July the year after.
3: लेबरका पूर्व प्रमुख बिल शर्टनले यस बजेटले आफ्नो पुरानो धारणा सही साबित गरेको बताएका छन्। एबीसी रेडियो नेसनलसँगको कुराकानीमा उनले विगतमा लेबरले कर सम्बन्धी व्यवस्थामा परिवर्तन नगर्ने बाचा गरे तापनि अब फेरबदलको समय आएको र यसलाई आम मानिसले पनि स्वीकार गर्ने विचार राखेका हुन्।
11: In 2016 and 2019 we took tax reforms to the electorate and I think that we were probably ahead of our time. And I do think this is important for the nation. So it actually isn't really about me or Labor. It's about how do we make sure that the housing sector is not a distortion of the tax sector and that first home buyers, when they go and bid on houses, are not competing with tax-funded investors.
3: विभिन्न सरकारवाला समूहहरूबाट आएका प्रतिक्रिया भने अपेक्षित नै थिए। विपक्षी ट्रेजरर टिम विल्सनले नेगेटिभ गियरिङ, क्यापिटल गेन्स ट्याक्स छुट र डिस्क्रेसनरी ट्रस्ट सम्बन्धी सङ्घीय सरकारले प्रस्ताव गरेका परिवर्तनहरूलाई विपक्षीले समर्थन नगर्ने बताएका छन्। यसले युवा अस्ट्रेलियनहरूलाई आर्थिक रूपमा सहयोग पुर्याउने कुरामा आफू विश्वस्त नरहेको र आवास आपूर्ति बढाउन सरकारलाई कठिन हुने उनको दावी छ।
12: Under their own government documents, these new taxes will actually lead to 35,000 fewer homes being built across the decade. Their own documents admit that it will lead to higher rents. People who want to go and buy their first home tend to rent beforehand and they're going to be kneecapped on their journey. The higher taxes on capital gains will mean that people who invest their deposits will get hit as well. This is an attempt to intergenerationally kneecap young Australians.
3: यसैबीच प्रपर्टी काउन्सिल अफ अस्ट्रेलियाका अनुसार भने नयाँ घरहरूको आपूर्ति उल्लेखनीय रूपमा नबढेसम्म आवास बजारमा रहेका असमानता अर्थात् हाउसिङ इनइक्वालिटी समाधान गर्ने उद्देश्यले नेगेटिभ गियरिङ र क्यापिटल गेन्स ट्याक्समा गरिएका परिवर्तनहरू प्रभावकारी हुँदैनन्। करमा ल्याइएको फेरबदलले आवास आपूर्ति बढाउन मद्दत गर्छ भन्ने ट्रेजर चामजको दावीप्रति आफू सशंकित रहेको काउन्सिलका प्रमुख कार्यकारी माइक जोर्बसले बताएका छन्।
13: There are a big roll of the dice that I hope is successful in creating new homes. But our previous modelling suggests not. Our previous modelling suggests that they will have a contractionary impact.
3: र यो विचारसँग सहमत छिन् निर्माण कम्पनी मास्टर बिल्डर्स अस्ट्रेलियाकी सीईओ डेनिता वार्न पनि, जसका अनुसार अहिलेकै कन्स्ट्रक्सन टार्गेटहरू पूरा गर्न धौधौ परिरहेको छ.
14: We are already falling short by 200,000. So our expectations going into this budget was all about removing supply impediments. The government's own calculations show that we will see a decline by 35,000 homes. We'll also simply not build enough homes for people to enjoy, either from a rental perspective or an ownership perspective. And finally, we need more people, 300,000 more people. There's simply not enough in this budget to support apprenticeships and more skilled migration so we can still build for Australia.
3: केही समयदेखि घर भाडा आकाशिरहेको छ. सबै राज्य तथा प्रदेशमा मध्यमूल सन् 2021 उकालो लाग्न सुरु हुँदै 2024 सोही गतिमा बढेको र यसबाट सबैभन्दा धेरै प्रभावित भने वेस्टर्न अस्ट्रेलिया रहेको अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्सले जनाएको हो. निरन्तर यस्तै अवस्था रहने हो भने झनै कठिन हुने बताउँछिन् जनेल वेबर.
9: I think there definitely needs to be more focus on renters because we're the people who a lot of the time do need to buy these houses, and if we can't even afford week to week, how are we supposed to save for a house? And for some people, moving back in with their parents, it isn't even an option.
3: वेबरका लागि घर किन्ने धोको भने अहिले सपनामा नै सीमित छ.
9: And it's kind of a discussion that happens all around you all the time, so it's something that everyone's thinking about, afraid of, because it's like just up for discussion everywhere. But for me, it just seems so out of reach, especially while I'm at uni and renting. But even when I've graduated, I'm thinking it's still something that's going to take a long, long time.
3: SBS News का लागि डेब्रा ग्रोकद्वारा तयार पारिएको सामग्री SBS नेपालीमा सुन्नुभयो. म दिनिता रिसालको आवाजमा.
15: SBS नेपाली, SBS साउथ एसियनमा.
3: र श्रोतावृन्द, यो रिपोर्ट सुन्नुभयो. सङ्घीय बजेटमा चाहिँ आवास क्षेत्रका लागि प्रभाव पार्ने के कुराहरू रहेका थिए भन्ने विषयमा बजेटमा कर कटौती, त्यस्तै गरी स्वास्थ्य क्षेत्र, साना व्यवसायहरू र नेपाली समुदायलाई प्रभाव पार्ने अन्य विषयहरू पनि रहेका छन्। त्यसबारे भने हामी ब्रेकपछि चर्चा गर्ने नै छौँ. अहिलेको लागि भने कार्यक्रममा पहिलो ब्रेकको पालो सुन्दै गर्नुहोस् एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम.
2: तपाईँ एसबिएस नेपालीको साथमा हुनुहुन्छ.
16: Starting a new life in Australia isn't easy.
17: A lot of companies have rejected me.
18: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
16: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
19: Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
20: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
21: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.

0: SBS is Australia's most trusted multilingual broadcaster. Our listeners are loyal, highly engaged, and have supported countless local businesses. We offer advertising packages for businesses of all sizes. Our experienced sales team will guide you through the process of owning a great campaign. Bring your own ad or have our production team make you something in one of our 68 languages. Start the conversation with your new audience today. Email sales@sbs.com.au.
1: फेरि पनि एकपटक 0447997767 र त्यस्तै गरी हामीलाई रेडियो बाहेक अन्य कता कता सुन्न सक्नुहुन्छ त त्यो पनि जानकारी दिइहालौँ हामीलाई तपाईँले डिजिटल रेडियोमा एसबिएस साउथ एसियन त भइहाल्यो त्यस्तै गरी हाम्रो वेबसाइट sbs.com.au/नेपालीमा गई वा आफ्नो डिजिटल टिभीको च्यानल 305 वा एसबिएस अडियो एप डाउनलोड गरेर निशुल्क सुन्न सक्नुहुन्छ यसै गरी हामी एसबिएस अन डिमान्डमा पनि रहेका छौँ र एसबिएस साउथ एसियन भने अस्ट्रेलियामा 24 घण्टा सातै दिन दक्षिण एसियाली सबै कुराहरूका लागि तपाईँको गन्तव्य च्यानल हो र एसबिएस नेपालीको रेडियो कार्यक्रमबारे जानकारी दिँदै गर्दा चाहिँ गीत सङ्गीत अलिक कम भयो जस्तो तपाईँलाई लागेको छ भने एक घण्टासम्म नयाँ र सदाबहार नेपाली गीतहरू मात्रै सुन्न सक्ने रेडियो कार्यक्रम पनि आउँछ त्यो भने हरेक मङ्गलबार दिउँसो 2-3 बजेसम्म नेपाली हिट्स त्यो भने तपाईँले एसबिएस साउथ एसियनमा सुन्न सक्नुहुन्छ।

0: र श्रोतावृन्द, गीत सङ्गीतको बारेमा जानकारी दिँदै गर्दा अब सङ्गीतलाई लिएर नै अर्को एउटा विषय लिएर आएकी छु, अहिलेको समसामयिक विषय। अब कतिको रुचि राख्नुहुन्छ होइन म्युजिक, टिभी लगायतका विषयहरूमा? अब टेलिभिजन मार्फत प्रसारण हुने संसारकै सबैभन्दा ठुलो मानिएको एउटा ठुलो साङ्गीतिक कार्यक्रम चाहिँ हाल भइरहेको छ, युरोभिजन। यसपालि चाहिँ यो युरोभिजन कन्टेस्टको 70 संस्करण भइरहेको छ। मङ्गलबार मे 12 सुरु भएको र ग्रान्ड फाइनल भने आउँदो मे 16 हुँदैछ अस्ट्रियाको सहर भियेनामा। र तपाईँले युरोभिजन चाहिँ SBS र SBS अन डिमान्डमा हेर्न सक्नुहुन्छ। र आज भने मैले यसको प्रसङ्ग किन उठाएको होला जस्तो तपाईँलाई लागिरहेको छ भने, अस्ट्रेलियाको लागि जुन प्रतिस्पर्धी रहेकी छिन् अवार्ड विजेता गायिका डेल्टा गुड्रम, उनको प्रस्तुति भने अस्ट्रेलियाको समयअनुसार शुक्रबार बिहान तपाईँले 5 हेर्न सक्नुहुन्छ होइन, अब कतिको रुचि राख्नुहुन्छ, वा त SBS अन डिमान्डमा भने स्ट्रिमिङमा पनि हेर्न सक्नुहुन्छ। र यसपालि चाहिँ अस्ट्रेलियाको लागि विशेष किन रहेको छ भने, यसपालि अस्ट्रेलियाले युरोभिजनमा भाग लिन थालेको 11 पनि हो र केही वर्षदेखि चाहिँ अस्ट्रेलिया फाइनलमा पुग्न सकेको छैन र यसपालि गुड्रममाथि धेरै मानिसहरूको आशा अपेक्षा रहेको छ। र उनले चाहिँ कसरी तयारी गरिरहेकी छिन् त युरोभिजनको बारेमा, उनले SBSसँग गरेको कुराकानीको यो छोटो अंश अब सुनाउन चाहन्छु।
1: I could never have imagined stepping into Eurovision world about how much happens with each country's sort of campaign to each other. And there's this incredible discovery with the songs and getting to know the songs and the artists behind it.
0: अब डेल्टा गुड्रमसँगको यो कुराकानीको छोटो अंश सुनेपछि उनको गीत त सुन्नु नै पर्यो होइन। उनको प्रस्तुति चाहिँ अब अस्ट्रियाको भियेनाको स्थानीय समयअनुसार भने बिहिबार राति, जुन चाहिँ अस्ट्रेलियामा तपाईँ हुनुहुन्छ भने अस्ट्रेलियन इस्टर्न स्ट्यान्डर्ड टाइम अनुसार चाहिँ शुक्रबार मे 15 बिहान 5 चाहिँ प्रत्यक्ष SBSमा र स्ट्रिमिङमा चाहिँ SBS अन डिमान्डमा तपाईँले पछि हेर्न सक्नुहुन्छ अवश्य पनि, र भोट पनि गर्न सक्नुहुन्छ। थप जानकारीका लागि भने SBS युरोभिजन भनेर सर्च गर्नुहोस्, SBSको वेबसाइटमा तपाईँले सबै जानकारी पाउन सक्नुहुन्छ। र यसपालिको यो 70 युरोभिजनका लागि चाहिँ डेल्टा गुड्रमको गीत जुन रहेको छ, उनको नयाँ गीत एक्लिप्स, त्यही अब तपाईँहरूलाई सुनाउन गइरहेकी छु।

0: र पुरै हाई नोटमा एन्डिङ रहेको यो गीत इक्लिप्स डेल्टा गुड्रेमको जुन उनले चाहिँ यसपालिको युरोभिजनमा प्रस्तुत गर्दैछिन्. र अघि भने चाहिँ तपाईँले एसबिएसमा अस्ट्रेलियाको इस्टर्न एइएसटी समयअनुसार चाहिँ शुक्रबार बिहान 5 बजे हेर्न सक्नुहुन्छ प्रत्यक्ष. र यो सँगै श्रोतावृन्द, अब भने हामी कार्यक्रमको सुरुवातमा भने चाहिँ फेरि पनि बजेटकै बारेमा चर्चा गर्नतर्फ नै लाग्नेछौँ.
1: SBS नेपाली, SBS साउथ एसियनमा.
0: तपाईँ सुन्दै हुनुहुन्छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम. र ब्रेक अघि श्रोतावृन्द, हामीले सङ्घीय बजेटमा जुन नेगेटिभ गियरिङ र क्यापिटल गेन्स ट्याक्स सम्बन्धी परिवर्तनहरू ल्याइएका छन् त्यसबारे चर्चा गरेका छौँ. र अब भने त्यसबाहेक अरू के छन् त यसपालिको बजेटमा नाफा र घाटा, त्यसबारे विस्तृत कुराकानी तपाईँले हाम्रो पडकास्टमा पनि सुन्नुभयो होला. अर्थशास्त्री कृष्ण हमालसँग हामीले कुराकानी गरेका थियौँ र त्यही कुराकानीको छोटो अंश भने अब कार्यक्रममा प्रस्तुत गर्न गइरहेका छौँ. अस्ट्रेलियामा बसोबास गर्ने नेपालीहरूका लागि यसपालिको बजेटमा रहेका महत्त्वपूर्ण पक्षहरू के हुन् त?
2: ट्याक्स कट एउटा चाहिँ $250 चाहिँ सबैले 30 मिलियन वर्कर्सहरूले पाउँछ. त्यो चाहिँ स्यालेरी र वेज अर्नरहरूले मात्रै पाउँछ, अरूले पाउँदैन होइन.
0: वर्किङ अस्ट्रेलियन्स ट्याक्स अफसेट
2: भयो, वाटो भन्छ नि त्यसको लागि हो. त्यसमा चाहिँ अब त्यो रेन्टल प्रोपर्टीबाट आउने त्यो उहरूले चाहिँ पाउँदैन होइन. अर्को चाहिँ त्यो त भइगयो. अर्को चाहिँ 1000 इन्स्टेन्ट ट्याक्स डिडक्सन छ नि फर वर्क रिलेटेड एक्सपेन्सेस. तपाईँले बुट किन्नुभयो या कपडा किन्नुभयो आफ्नो कामको लागि भने त्यो 1000 त्यो पनि त्यो 26-27 सुरु हुन्छ, त्यसमा पाउनुहुन्छ. अर्कोतिर हाम्रो मार पर्ने भन्ने कुरा चाहिँ यहाँ मैले देखेको चाहिँ यो एनडिआइएसमा छ नि. एनडिआइएसमा चाहिँ धेरै स्ट्रक्चर चेन्ज गर्दैछ, धेरै चाहिँ कटौती गरेको छ. झन्डै 160,000 चाहिँ उनीहरूले स्टेट ओन प्रोग्राममा चाहिँ पठाउने भएको छ होइन. त्यस कारण यसमा चाहिँ अब झन्डै $50 बिलियनको प्रति वर्ष खर्च आयो, जो कि उनीहरूले सुरुमा गर्दाखेरि यो 4 times, 4 times मोर हो होइन. त्यस कारण यसलाई चाहिँ कसरी घटाउने भने गभर्मेन्टलाई धेरै हेडेक भइसकेको छ. त्यस कारण यसलाई चाहिँ हटाउनलाई चाहिँ फर्स्ट थिङ चाहिँ अब धेरैलाई चाहिँ स्टेट रन प्रोग्रामहरूमा पठाउने मात्र कडा गर्ने, त्यो जुन इलिजिबिलिटी क्राइटेरियाहरू छ नि त्यसमा चाहिँ अलिकति के अरे फेरि रिडिफाइन गरेर चाहिँ उनीहरूले त्यसो गर्नुहुन्छ. अनि अर्को कुरा चाहिँ के छ भने यहाँ चाहिँ अब धेरै चाहिँ अब त्यो बेइमानी ठगी पनि प्रकरणहरू धेरै आएको छ होइन. त्यसको पनि रोकथाम गर्नलाई चाहिँ त्यो पनि कदमहरू चालिँदैछ. त्यसले गर्दाखेरि चाहिँ अब निकै सेभिङ चाहिँ राम्रै बनाएको जस्तो देखिन्छ गभर्मेन्टले त्यसबाट.
0: अनि यो भन्दै गर्दा जुन अब ग्लोबल ओइल सक छ होइन, इन्धन आपूर्तिको विषय केही महिनादेखि सबैलाई अलिक गाह्रो पारिरहेको विषय, यसको लागि चाहिँ सरकारले के ल्याएको छ यो बजेटमा?
2: इनर्जी सेक्युरिटी भनेर ल्याएको छ नि त होइन, फ्युल सप्लाईको. त्यसमा चाहिँ अब $10 बिलियन चाहिँ उसले खर्च गरेको छ, त्यो चाहिँ सप्लाईलाई चाहिँ अलिकति मोर स्टक राखोस् कम्पनीहरूले भनेर होइन. त्यसमा चाहिँ झन्डै डिजेल र जेट फ्युल 50 डेगर भनेर भनेको छ होइन. त्यसले गर्दाखेरि चाहिँ अब गभर्मेन्ट आफैले पनि 3.2 बिलियन चाहिँ गभर्मेन्ट ओन आफ्नै रिजर्भ पनि राख्ने भनेको छ होइन. यसले गर्दाखेरि चाहिँ त्यो ओइलको सकलाई चाहिँ मिनिमाइज गर्न, सिक्योर गर्न चाहिँ यो मेजरहरू ल्याइएको छ. अब हेरौँ कतिको यसले चाहिँ
0: त्यस्तै गरी अब साना व्यवसायहरूको लागि चाहिँ के कस्ता परिवर्तन छन् यसपालि?
2: साना व्यवसायको लागि त एउटा त त्यो क्यारी गर्ने भन्ने लस चाहिँ क्यारी गर्ने 2 वर्ष भन्ने त्यो फेरि इस्टाब्लिस गरेको छ. एप्पल हटाइएको थियो, त्यसलाई चाहिँ फेरि लिएर आइएको छ होइन. अर्को कुरा चाहिँ उनीहरूले त्यो जुन स्टार्टअप छ नि, स्टार्टअपको लागि पनि अलिकति ट्याक्स एक्जम्सनहरू पनि राखेको छ होइन. मुख्य कुरा चाहिँ के छ भने अब त्यो स्मल बिजनेस हाम्रो त धेरै स्मल बिजनेस 1 बिलियन भन्दा तललाई स्मल बिजनेस मानेको छ होइन. अब त्यसमा चाहिँ तपाईँको त्यो लस क्यारी गर्ने भनेको स्टार्टअप, एक त बिजनेस स्टार्टअप गर्दाखेरि तपाईँले ट्याक्स एक्जम्सनहरू पाउनुहुन्छ. अर्को कुरा चाहिँ त्यो लस छ भने पनि एकै सालमा लस छ भने त्यसलाई तपाईँ बिजनेस फ्याली नहाल्नु छैन, तपाईँले त्यो क्यारी ओभर चाहिँ गर्नु पाउनुहुन्छ. अर्को साल प्रफिट भयो भने त्यो लस घटाएर तपाईँले आफ्नो व्यवसायलाई चाहिँ गर्न घटाउन सक्नुहुन्छ होइन.
0: र श्रोतावृन्द, हालै सार्वजनिक भएको अस्ट्रेलियाको यसपालिको सङ्घीय बजेटले तपाईँलाई कसरी प्रभाव पार्ला, तपाईँको लागि यसमा के पक्षहरू रहेका छन्? अर्थशास्त्री कृष्ण हमालसँगको पूरा कुराकानी हाम्रो पडकास्टमा उपलब्ध रहेको छ। अनलाइनमा हाम्रो वेबसाइटमा जानुहोस्, sbs.com.au/nepali, र अस्ट्रेलियाका नेपालीहरूलाई के नाफा के घाटा भन्ने हेडलाइनका साथ पडकास्ट उपलब्ध रहेको छ तपाईँहरूकै लागि। र यो सँगै हामी तपाईँलाई जानकारी पनि गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू साधारण प्रकारका रहेका छन्, र विचारहरू जानकारी चाहिँ तपाईँको लागि उपयुक्त नहुन पनि सक्छ। आफ्नो परिस्थितिबारे स्पष्ट सल्लाहको लागि भने आफ्नो कर एजेन्ट वा आर्थिक सल्लाहकारलाई सम्पर्क गर्नुहोस्। र यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। त्यस्तै गरी बजेटप्रति तपाईँको प्रतिक्रिया चाहिँ के छ, अवश्य पनि हामीलाई मेसेज गर्नुहोस्। कार्यक्रममा तपाईँका जवाब हामी श्रोताहरूसम्म पुर्याउनेछौँ। नम्बर हो 0439-799-767, 0439-799-767, वा तपाईँले हामीलाई सोसियल मिडियामा फेसबुक, एक्स वा इन्स्टाग्राममा हाम्रो ह्यान्डल एसबिएस नेपाली हो, त्यहाँ पनि मेसेज गर्न सक्नुहुन्छ। र श्रोतावृन्द, कार्यक्रममा हामीसँग अझै धेरै विषयवस्तुहरू बाँकी नै छन्। अब एउटा अङ्ग्रेजी गीत त सुनियो होइन, नेपाली गीत पनि छ कार्यक्रममा, चिन्ता नगर्नुहोस्। अहिलेको लागि भने दोस्रो ब्रेकको पालो सुन्दै गर्नुहोस् एसबिएस साउथ एसियनमा, यो नेपाली कार्यक्रम।
3: Starting a new life in Australia isn't easy.
4: A lot of companies have rejected me.
5: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
3: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
6: Why do people want to be at work? To feel heard, appreciated, part of something, and to know there's a career path for everyone. Inclusive workplaces are linked to increased innovation, productivity, and employee satisfaction. Make your organization a place where people want to be. For inclusion and diversity training, visit inclusion-program.com.au.
7: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.
8: SBS Nepali सुन्न मन पराउनुहुन्छ? हामीलाई फेसबुकमा लाइक गरी आफ्ना विचारहरू व्यक्त गर्नुहोस् र कुराकानीलाई जारी राख्नुहोस्। SBS Nepali फेसबुकमा।
3: Starting a new life in Australia isn't easy.
4: A lot of companies have rejected me.
5: Sometimes I feel like, oh, I'm gonna quit, I've give up.
3: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
0: र श्रोतावृन्द, यो दोस्रो ब्रेकपछि फेरि पनि स्वागत छ तपाईँलाई। तपाईँ सुनिरहनु भएको छ एसबिएस साउथ एसियनमा नेपाली कार्यक्रम। तपाईँको साथमा छु म, दिनिता रिसाल, मेलबर्नमा रहेको एसबिएसको स्टुडियो 4 तपाईँले हामीलाई सुनिरहनु भएको छ आज बिहिबार प्रत्यक्ष एसबिएस साउथ एसियनमा, र हामी आइतबार भने पुनः प्रसारण एसबिएस रेडियो 2 आइरहेका छौँ अपराह्न 4-5 बजीसम्म। र त्यसबाहेक हामीलाई लाइभ सुन्न नभ्याउनुभएका र पडकास्टमा वा क्याचअप रेडियोमा हाम्रो वेबसाइटमा र एसबिएस अडियो एपमा सुनिरहनुभएका श्रोताहरूलाई पनि फेरि पनि चिसो चिसो मेलबर्नबाट म, दिनिताको तर्फबाट न्यानो न्यानो नमस्कार। अब एप त बताइहालेँ, तर हाम्रो एप डाउनलोड गर्नुभएको छैन भने त्यसबारे पनि तपाईँहरूलाई जानकारी दिइहालौँ। हाम्रो एप एसबिएस अडियो एप चाहिँ निःशुल्क उपलब्ध रहेको छ श्रोतावृन्द। गुगल प्ले वा एप स्टोरमा जानुहोस्, आफ्नो फोनमा एसबिएस अडियो एप भनी खोज्नुहोस् र अरेन्ज र ब्ल्याक कलरको सानो एरो भएको लोगो भएको एप आउँछ, त्यसलाई डाउनलोड गर्नुहोस्। यसभित्र तपाईँले एसबिएस अन्तर्गतका 60 धेरै भाषाका सामग्रीहरू पाउन सक्नुहुन्छ. नझुकिनुहोस् नि फेरि, अनि सर्च बारमा गएर चाहिँ एसबिएस नेपाली पडकास्ट भनेर सर्च गरेर हामीलाई फलो गर्नुभयो भने हाम्रा नयाँ पडकास्टहरू आएसँगै तपाईँले नोटिफिकेसन पनि आफ्नो फोनमा ठ्याक्कै पाउन सक्नुहुन्छ. कार्यक्रममा चाहिँ हामी अब अन्य रिपोर्टहरू त छँदैछन् हामीसँग, तर त्यसभन्दा अगाडि चाहिँ एउटा रमाइलो जानकारी दिइहालौँ तपाईँहरूलाई. तपाईँले अस्ट्रेलियाको यात्रा गर्न सक्नुहुन्छ घरै बसी बसी, कसरी त्यो पनि बताइहाल्छु. अस्ट्रेलियाको यात्रा गर्नुहोस् एपिवाई ल्यान्ड्सदेखि याराबासम्म, द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड सङ्ग्रहको साथमा. यस श्रृङ्खलामा तपाईँले 10 कलाकारहरूसँगको अन्तर्वार्ता प्रस्तुत गरिएको हेर्न सक्नुहुन्छ, जसमा स्मृति, पहिचान र नभनिएका इतिहास हरूलाई केलाइएको छ. उनीहरूको सृजनात्मक संसारमा पाइला टेक्नुहोस् र साहसी एवं गहिरो मानवीय कथाहरूको अनुभव गर्नुहोस्, जुन लामो समयसम्म तपाईँको मानसपटलमा ताजा रहिरहनेछन्. द बियानाले अफ सिडनी रिमेमोरी रिभिल्ड सङ्ग्रह अहिले एसबिएस अन डिमान्डमा निशुल्क उपलब्ध रहेको छ. श्रोतावृन्द, तपाईँले हेर्न सक्नुहुन्छ. र एसबिएस अन डिमान्ड भन्दै गर्दा त्यहाँ केही नेपाली चलचित्रहरू पनि छन्, तपाईँले हेर्न भ्याउनु भएको छ कि छैन र हेरिसक्नु भएको छ भने त रमाइलो मजा भइहाल्यो, होइन, निकै नै राम्रो. तर हेर्नुभएको छैन भने अवश्य पनि समय निकालेर हेर्नुहोस्, हामीलाई प्रतिक्रियाहरू पठाउनुहोस्. र त्यस्तै गरी यो चलचित्र चाहिँ एसबिएस अन डिमान्डमा हेर्न पाए हुन्थ्यो भन्ने जस्तो तपाईँका केही सल्लाह सुझाव छन् भने पनि अवश्य हामीलाई बताउन सक्नुहुन्छ. हाम्रो नम्बर हो 0439799767. र यो धुनसँगै हाम्रा नियमित श्रोताहरूले त थाहा पाइ नै सक्नुभयो होला, हजुर अब पालो भएको छ नेपालतिर लाग्ने. श्रोतावृन्द, पछिल्लो समय नेपालले नर्सहरू उत्पादन गर्ने तर उत्पादन गरेको जनशक्तिलाई स्वदेशमै राख्न नसक्ने समस्या भोग्दै आएको नेपाल नर्सिङ सङ्घको भनाइ छ. विशेष गरी नर्सहरूको आम्दानी र कार्यस्थलहरूमा उनीहरूमाथि गरिने व्यवहारका कारण उनीहरू विदेश जान रुचाउने गरेको विवरणहरू पनि सार्वजनिक हुँदै आएका छन्. र हरेक वर्ष झैँ यो वर्ष पनि मे 12 विश्व नर्सिङ दिवस मनाइँदै गर्दा संवाददाता प्रतीक्षा दुलालले नेपाल नर्सिङ सङ्घका अध्यक्ष चन्द्रकला शर्मासँग त्यहाँ नर्सिङ पेसामा काम गर्नेहरूको पछिल्लो अवस्थाबारे गर्नुभएको कुराकानी सुन्नतर्फ लागौँ.
9: नेपालमा नर्सहरूको आवश्यकता र उत्पादनको अनुपात कस्तो छ अहिले?
10: ओके, थ्याङ्क यू. नेपालमा नर्सिङ एजुकेसन इट वाज स्टार्टेड इन 1956 स्टार्ट गरेको थियो त्यति बेला. वान एन्ड हाफ मतलब पिसिएल लेभल स्टाफ नर्स प्रोग्रामको रूपमा स्टार्ट गरेको थियो र पछि बिस्तारै 1972 नर्सिङ एजुकेसन टियु मतलब युनिभर्सिटी अन्तर्गत लगियो. त्यसरी बिस्तारै एक्सप्यान्ड हुँदै ब्याचलर नर्सिङ, मास्टर्स नर्सिङ र पिएचडी नर्सिङ पनि स्टार्ट भयो. अहिले लेटेस्ट हामीले कुरा गर्नु पर्दाखेरि पिसिएल नर्सिङ अराउन्ड 2500 समथिङ एन्ड बिएससी नर्स जुन चाहिँ यो बेसिक लेभलको नर्सिङ केडर्सहरू छ उनीहरू चाहिँ अराउन्ड 5000 चाहिँ एनुअली प्रड्युस हुन्छ. नर्सिङ काउन्सिलमा रजिस्ट्रेसन चाहिँ 125 समथिङ रजिस्टर्ड भएको छ. दिस इज दि यो रजिस्ट्रेसन स्टेटस चाहिँ सिन्स 1996 यो रजिस्ट्रेसन स्टेटस हो. तर त्यति स्टेटस भए तापनि वाट आई फिल इज द्याट 40% अफ दि काउन्सिलमा जुन रजिस्टर्ड भएको छ दे आर लाइकली टु मुभ अर सम अर मुभ्ड टु अब्रोड. नर्सेसहरू आरएन मात्रै त 80,000 समथिङ हो, त्यसबाट पनि धेरै चाहिँ मुभ भएको अवस्था छ. र नर्सिङ काउन्सिलको रेकर्ड अनुसार मैले थाहा पाएको 37,000-35,000 नर्सेसहरूले गुड स्ट्यान्डिङ सर्टिफिकेट लिएर बसेको अवस्था छ. त्यसमा सम ह्याभ मुभ्ड एन्ड सम आर स्टिल इन द प्रोसेस, है, त्यो छ. अब अनुपातको कुरा गर्ने हो भने वेन यु कम टु द ह्युमन रिसोर्स यो ह्युमन रिसोर्स फर हेल्थको स्ट्राटेजीको कुरा गर्दाखेरि हाम्रो नर्सेसहरू जेनरल नर्सेसहरू एटलिस्ट 2030 81,000 समथिङ चाहिँ वी निड इट इन नेपाल भनेर त्यो प्रोजेक्सन छ भने मिडवाइफ एजुकेसन मिडवाइफ्री एजुकेसन पनि नेपालमा 2016 स्टार्ट भइसक्यो र अहिले चाहिँ 195 मिडवाइफ्स आर रजिस्टर्ड इन नेपाल नर्सिङ काउन्सिल, होइन. र मिडवाइफ कति चाहिन्छ त 2030 भन्दाखेरि त्यसको पनि प्रोजेक्सन 2030 छ, एटलिस्ट 6,410 मिडवाइफ्सहरू चाहिँ चाहिने अवस्था छ। मलाई के लाग्छ भने रेसियो प्रोडक्सन र अहिले भइरहेको प्रोजेक्सन 2030 प्रोजेक्सन हेर्दाखेरि वी निड मोर नर्सेस टु प्रड्युस, मोर मिडवाइफ्स टु प्रड्युस टु मिट द्याट प्रोजेक्सन।
9: फेरि अब यो स्वास्थ्य क्षेत्र पनि फैलिँदै गइरहेको छ होइन, स्वास्थ्य सेवा क्षेत्रहरू अब निजी पनि र सरकारले पनि विस्तार गरिरहेको छ, यो सन्दर्भमा चाहिँ कस्तो छ नर्सहरूको माग अहिले?
10: निजी क्षेत्र पनि छ र पब्लिक भनौँ न गभर्मेन्ट पब्लिक हस्पिटलतिर पब्लिक इन्स्टिट्युसनतिर पनि नर्सेसहरूले चाहिँ काम गरिरहनु भएको छ। अब मागको कुरा गर्दाखेरि प्राइभेट इन्स्टिट्युटहरूमा प्राइभेट हस्पिटल्सहरूमा काम गर्ने नर्सेसहरूको बेग्लै खालको प्रब्लम छ, पब्लिकमा काम गर्ने गभर्मेन्ट हस्पिटल्सहरूमा काम गर्ने नर्सेसहरूको बेग्लै खालको प्रब्लम छ र बेग्लै खालको डिमान्ड छ। अब प्राइभेटमा त आई थिङ्क यु मस्ट बी अवेर अबाउट दि प्रोटेस्ट होइन, विच ह्यापन्ड होइन फ्यु मन्थ्स अगो होइन, नेपालमा यो केही महिना अगाडि आन्दोलन पनि भयो र यसमा आन्दोलनको मुख्य बुँदा नै के थियो भने एकदमै दे आर एक्सप्लोइटेड होइन, यो श्रम शोषण भइरहेको छ। भन्नुको अर्थ चाहिँ नर्सेस आर पेड ओन्ली 10,000-15,000 चाहिँ नर्सेसहरू बाँच्नुपर्ने होइन, एउटा लिभिङ एक्सपेन्स पनि नपुग्ने होइन, सेफ स्टाफिङ पनि छैन, वर्क प्लेस इन्भाइरोमेन्टमा पनि प्रब्लमहरू आइरहेको छ होइन, अनि त्यति मात्र नभइकन ल्याक अफ करियर ल्याडर पनि छ कि प्राइभेटमा जस्ट काम लगाउने होइन, नो अपर्च्युनिटिज होइन, नो ट्रेनिङ अपर्च्युनिटिज छैन, फर्दर एजुकेसनको लागि जानु पऱ्यो भने पनि उनीहरूलाई फेसिलिटेट गरिरहेको अवस्था छैन। के भन्दाखेरि के इफ एनिथिङ ह्यापन्स, इफ एनिथिङ गोज रङ, नर्स आर एट्याक्ट होइन, नर्सलाई मात्रै ब्लेम गर्ने अवस्था भएको छ। त्यस कारणले गर्दा ओभरलोडेड विथ द वर्क होइन, नर्स पेसेन्ट रेसियो मेन्टेन भएको छैन, अनुभवको प्रमाणपत्र नदिने, होल्ड गरिदिने, उनीहरूको सर्टिफिकेट्सहरू ओरिजिनल सर्टिफिकेट्सहरू होल्ड गरिदिने, सो द्याट्स टोटली अगेन्स्ट द ह्युमन राइट होइन। त्यस कारण प्राइभेट हस्पिटलको स्टाब्लिसमेन्टकै दौरानमा उनीहरूले रिन्यू गर्ने प्रोसेसहरू छ, रिन्यू गर्ने प्रोसेसको बेलामा चाहिँ नर्सलाई कति पे गरिरहेछ, नर्सलाई उनीहरूलाई चाहिँ ब्याङ्कबाट पे गरिरहेछ कि छैन होइन, अब यी कुराहरू हेर्ने स्ट्रङली एउटा एक किसिमको भनौँ न मिनिस्ट्री अफ हेल्थ एन्ड पपुलेसनले एउटा स्ट्रङ रिटेन्सन पोलिसी ल्याउनु पर्ने अवस्था चाहिँ देखिएको छ।
0: र श्रोतावृन्द, हालै मे 12 परेको विश्व नर्सिङ दिवसको सन्दर्भमा नेपाल संवाददाता प्रतीक्षा दुलालले नेपाल नर्सिङ सङ्घकी अध्यक्ष चन्द्रकला शर्मासँग नेपालमा नर्सिङ पेसामा काम गर्नेहरूको पछिल्लो अवस्था, केही चुनौतीहरूका बारेमा कुराकानी गर्दै हुनुहुन्थ्यो एसबीएस नेपालीका लागि। र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबीएसको समर्थन वा विरोध छैन। र श्रोतावृन्द, अब नर्सिङ भन्दै गर्दाखेरि अस्ट्रेलियामा पनि नर्सिङ पेसामा काम गर्ने थुप्रै नेपाली भाषीहरू हुनुहुन्छ होइन, यो कुराकानी अब सुनेर सायद तपाईँहरूमध्ये केही नेपालमा पनि काम गरेर फेरि अस्ट्रेलियामा नर्स हुनुहुन्छ होला, केहीको लागि चाहिँ अस्ट्रेलिया नै नर्स पेसामा काम गरेको पहिलो थलो पनि हुनसक्छ, आफ्ना पनि केही अनुभवहरू र यो कुराकानीलाई लिएर केही विचार विमर्श हामीलाई व्यक्त गर्न चाहनुहुन्छ, श्रोताहरूसम्म पुर्याउन चाहनुहुन्छ भने अवश्य पनि हाम्रो एसएमएस लाइन खुला रहेको छ तपाईँहरूकै लागि, नम्बर म भन्न गइरहेकी छु, नोट गर्नुहोस् है त, 0439799767, नम्बर फेरि पनि एकपटक 0439799767, 0439799767, 0439799767, वा तपाईँले हामीलाई हाम्रो सोसियल मिडियामा पनि मेसेज गर्न सक्नुहुन्छ, फेसबुक, एक्स र इन्स्टाग्राममा हाम्रो ह्यान्डल हो एसबीएस नेपाली, युट्युबमा भने हामी @SBS South Asianको नाममा रहेका छौँ, जहाँ तपाईँले आफ्नो फुर्सदको समयमा यो पडकास्ट लगायत अन्य सबै हाम्रा पडकास्टहरू र केही विशेष भिडियो सामग्रीहरूको पनि मजा लिन सक्नुहुन्छ। र यति भन्दै श्रोतावृन्द, आजको कार्यक्रममा अब पालो भएको छ हाम्रो तेस्रो र अन्तिम ब्रेकको, त्यसपछि हामी अलिकति खेलकुदको चर्चा गर्नेछौँ र गीत सङ्गीत अवश्य पनि हामीसँग रहेका नै छन्। सुन्दै गर्नुहोस् एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम।
11: एसबीएस नेपाली, हाम्रो सामग्रीहरू फेसबुकमा शेयर गर्नुहोस्।
12: स्टार्ट
3: starting a new life in Australia isn't easy.
4: A lot of companies have rejected me.
5: Sometimes I feel like, oh, I'm gonna quit, I've given up.
3: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
7: You're listening to SBS Audio. We are currently in an ad break. Your program will resume shortly.
11: आफ्नो मोबाइलमा गजबका सामग्रीहरू सुन्नुहोस् त्यो पनि निशुल्क sbs.com.au/nepali जानुहोस् वा अहिले SBS अडियो एप डाउनलोड गर्नुहोस्.
3: Starting a new life in Australia isn't easy.
4: A lot of companies have rejected me.
5: Sometimes I feel like, oh, I'm gonna quit, I've given up.
3: Work in Progress is a podcast to help skilled migrants rebuild their careers in a new country. You'll hear inspiring real-life stories, expert advice, and valuable tips to help you find a job and advance your career. Work in Progress. Listen now wherever you get your podcasts.
0: र श्रोतावृन्द, यो तेस्रो र अन्तिम ब्रेकपछि तपाईँलाई फेरि पनि स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ एसबीएस साउथ एसियनमा नेपाली कार्यक्रम. तपाईँको साथमा छु म, दिनिता रिसाल. मेलबर्नको मुटुमै रहेको फेडरेसन स्क्वायर स्थित एसबीएसको स्टुडियो 4 आइरहेकी छु र कार्यक्रममा हामीले आज थुप्रै विषयहरूका बारेमा चर्चा गरिसक्यौँ. साप्ताहिक विश्व समाचारदेखि लिएर यस हप्ता अस्ट्रेलियाभर हेडलाइन बनेको विषय सङ्घीय बजेट आर्थिक वर्ष सन् 2026-27 बारेमा चर्चा गऱ्यौँ. त्यस्तै गरी विश्व नर्सिङ दिवसको बारेमा पनि कुराकानी सुन्यौँ ब्रेक अघि. र भने चाहिँ अब भने पालो भएको छ खेलकुदको चर्चा गर्ने. श्रोतावृन्द, फुटबल कतिको हेर्नुहुन्छ? फुटबल प्रेमी हुनुहुन्छ भने यो कुराकानी चाहिँ तपाईँको लागि रमाइलो पनि हुनसक्छ, र फुटबल प्रेमी हुनु हुँदैन भने पनि ठिकै छ. होइन, खेलकुद सम्बन्धी कुराकानी अब सबैको लागि रमाइलो नै हुन्छ भन्ने आशाका साथ यो प्रसङ्ग जोडिहालौँ. मेलबर्नमा स्थापना भएको यति फुटबल क्लबको यो रजत जयन्ती वर्ष हो. सन् 2001 स्थापना भएसँगै आफूहरूले फुटबल बाहेक पनि विभिन्न सामाजिक गतिविधिहरू सञ्चालन गर्दै आएको क्लबका अध्यक्ष सज्जन शर्माले एसबीएस नेपालीलाई बताएका छन्. 25 अघि सुरु भएको उक्त क्लबको यात्राका क्रममा हासिल भएका उपलब्धि एवं सामना गर्नु परेका चुनौतीहरू लगायतका विषयमा शर्मासँग सहकर्मी सुशील चालिसेले गर्नुभएको कुराकानी अब प्रस्तुत गर्न गइरहेकी छु. र सुरुमा त यति फुटबल क्लबका बारेमा नै सुनौ शर्माबाट.
12: यति एफसी चाहिँ 2001 इस्टाब्लिस भएको एउटा कम्युनिटी बेस्ड फुटबल क्लब हो, जहाँ चाहिँ हामीले फुटबल बाहेक थुप्रै कम्युनिटी इन्टरेक्सन प्रोग्रामहरू, युथ इन्गेजमेन्ट प्रोग्रामहरू अनि कल्चरल युनिटी र सोसल कन्ट्रिब्युसनहरू गर्दै आएका छौँ. जहाँ चाहिँ पास्ट इयर्सदेखि नै हामीले चाहिँ अब भनौँ न मेजर इभेन्ट्सहरू सकर सँगसँगै अरू सोसियल इभेन्ट्सहरू पनि अर्गनाइज गर्दै आइरहेका छौँ, र त्यो कन्टिन्युटी दिनलाई नै अब हामी चाहिँ अहिले यो कार्य समिति पनि दृढता व्यक्त गर्दछ.
13: अनि अब अहिलेसम्म यति एफसीको उपलब्धिहरू के के छन्?
12: यदि एफसीले चाहिँ अब जहाँसम्म यहाँको स्थानीय र भनौँ न नेपालदेखि नै कनेक्ट भएका मान्छेहरू व्यक्तित्वहरूलाई थाहा छ, हामीले चाहिँ बेसिकली चाहिँ पिपुलहरूलाई कनेक्ट गर्न थ्रु स्पोर्ट्स अथवा कम्युनिटी एक्टिभिटिज चाहिँ काम गरिरहेका छौँ. त्यस्तै गरेर युथ पार्टिसिपेसनलाई पनि एकदम फोकस्ड रूपमा लागिरहेका छौँ भने युथहरूलाई चाहिँ अब हेल्दी लाइफ स्टाइल्स, होइन, अब सपोर्ट चाहिएको सपोर्ट, त्यस्तै अब डिफिकल्ट टाइम्समा स्टुडेन्टलाई होस् अथवा कुनै व्यक्तित्वलाई होस् हेल्प गरिरहेछौँ भने COVID-19 पिरियडमा पनि हामीले सकेको हामीले गर्न सक्ने क्लोजली लोकल गभर्मेन्टसँग अथवा लोकल कम्युनिटिजहरूसँग पनि काम गरिरहेका छौँ भने बेसिकली भनौँ न पोजिटिभ प्लेटफर्म फर इन्गेजमेन्ट अनि सोसल कनेक्सन नै हो.
13: के कस्ता चुनौतीहरू सामना गर्नु पर्यो त अहिलेसम्म आइपुग्दा?
12: अब उतार चढावहरू, होइन, अब डेफिनेटली आइ नै हाल्छन्. अब एउटा सामाजिक कार्य गर्दाखेरि अब त्यसमा फिनेन्सियलीदेखि लिएर अब भनौँ न ठुलो ग्रुप हुँदै गएपछि अब डिफ्रेन्ट मतभेदहरू हुन्छन् नै, होइन, विदिन कम्युनिटी काम गर्दा पनि कुनलाई प्रिफरेन्स दिने, कुन चाहिँ चाहिँ अब त्यो हामीले ठ्याक्कै सल्भ गर्न नसकेको अवस्थाहरू पनि हुन्छन् नि त. अब टुर्नामेन्टै गर्दा पनि कुन लेभलको फुटबल खेल्ने, कुन लेभललाई प्रमोट गर्ने, त्यस्ता कुराहरू साथसाथै अब समाजमा हुने अब जुन हामीले हेल्प गर्ने एउटा बाटोमा क्षेत्रमा चाहिँ कुनलाई प्रायोरिटीमा राख्ने, कुन चाहिँ हामीले गर्न सकिन्छ सकिँदैन, त्यो चाहिँ सधैँ नै चुनौती नै हो त्यो चाहिँ, त्यो कार्य चाहिँ।
13: अनि अब अहिलेसम्म चाहिँ होइन एटिएफसीले कतिवटा टुर्नामेन्ट गर्यो होइन, अब जस्तो अब स्थानीय लेभलमा मात्र गरेको छ कि अथवा अस्ट्रेलिया वाइड नै गरेको छ कि होइन, सँगसँगै अब तपाईँको नेपालीसँग नेपालीवासीसँग सम्बन्धित एउटा क्लब भएको हुनाले होइन नेपालसँग पनि केही कोअर्डिनेसन गरेर केही गर्नु भएको छ कि बताइदिनुहोस् न।
12: नेपालसँग अभियसली हामी जोडिएकै छौँ सधैँभरि होइन, अब नेपालमा एडिभिजन लिगदेखि लिएर नेपाल सुपर लिगसम्म पनि हाम्रो टेक्निकल सपोर्ट सधैँ पहिलो एडिसनदेखि नै छ एनएसएलमा चाहिँ, हामीले सकेको हेल्प गरि नै राखेका छौँ। त्यस्तै गरी यहाँ चाहिँ हाम्रो एउटा एन्युअल इभेन्ट छ यति एफसी नेसनल च्याम्पियनसिप भनेर गर्दै आएका छौँ, जसको चाहिँ हाम्रो 15 संस्करण चाहिँ अस्ति मार्चमा सम्पन्न गऱ्यौँ, जहाँ चाहिँ अस्ट्रेलियाभरका क्लबहरू इन्भाइटेड हुन्छन्। अनि त्यसमा चाहिँ भनौँ न थोरै राहतको लागि पुरस्कार स्वरूप पनि अस्ट्रेलियाको एउटा वान अफ द बिगेस्ट प्राइज हालेर सञ्चालन गर्ने गरेका छौँ। र त्यसमा चाहिँ हामीले नेपालबाट पनि केही सहयोग आशा गर्दाखेरि चाहिँ अलवेज देयर विल बी गेस्ट अराउन्ड द वर्ल्ड रिलेटेड टु फुटबल एक्टिभिटिज, अनि त्यस्तै गरेर युवा भनौँ न अन्डर एज लेभलको पनि के गर्न सकिन्छ, वुमेन्स फुटबललाई कसरी लान सकिन्छ, हो धेरै मात्रामा लगातार गर्न नसकिएला, बट स्टिल वी ट्राइङ टु अप्रोच भनौँ न केही न केही रूपमा गरौँ भनेर
13: विभिन्न टुर्नामेन्ट पनि गरेको बताउनु भयो होइन। अब यो टुर्नामेन्ट गर्ने क्रममा होइन अब अरू पनि नेपाली जति पनि अब यहाँ क्लबहरू छन् लगायत अब अस्ट्रेलियन क्लबहरू जति पनि छन् फुटबलसँग सम्बन्धित क्लबहरू होइन, यहाँहरूको समन्वय चाहिँ कस्तो रहेको छ अन्य क्लबहरूसँग, सँगसँगै अब भनौँ न तपाईँहरूले गरेका यी विभिन्न गतिविधिहरूको चाहिँ प्रतिक्रिया चाहिँ कस्तो पाउनु भएको छ नेपाली समुदायको तर्फबाट, यहाँ अस्ट्रेलियामा भएका स्पेसली भिक्टोरियामा भएका समुदायको तर्फबाट?
12: होइन अब सबै धेरै क्लबहरू, पहिला त अब एकदम लिमिटेड क्लबहरू थिए, अहिले चाहिँ भनौँ न गुड नम्बर्स अफ क्लबहरू नै आइसकेको हुनाले डबल डिजिट 10+ क्लबहरू नै छ मेलबर्नमा, विदिन मेलबर्नमा पनि त्यही भएको भएर अब हातमा हात नमिलाइ सकिँदैन होइन। सो अहिलेको करेन्ट सिनेरियो भन्नुपर्दा चाहिँ एभ्री वान इन द सेम फेज होइन, कम्युनिटीलाई नै केही दिनुपर्छ, वी निड टु वर्क अन द सकर फिल्ड अथवा अन एन्ड अफ द फिल्ड नै हाम्रो सम्बन्धहरू एकदम राम्रो छ, अनि सरसल्लाहहरू पनि एकदम
13: अब यति लामो समयदेखि तपाईँहरूले एउटा क्लबलाई चलाएर चाहिँ आइरहनु भएको छ होइन, अहिलेसम्म तपाईँहरूले चाहिँ अब क्लबको तर्फबाट चाहिँ युवा तथा महिला खेलाडीहरू जस्तो अब नयाँ जेनेरेसनहरू छन् नि यहाँ होइन हुर्केका, अब दोस्रो पुस्ताका नेपालीहरू पनि अब त धेरै नै हुर्किरहेका छन्, अब उनीहरूको लागि र महिला खेलाडीहरूको लागि चाहिँ क्लबले उनीहरूलाई अवसर दिनको लागि अथवा उनीहरूलाई सम्मिलित गराउनको लागि चाहिँ के कस्ता योजनाहरू गरिरहनु भएको छ अथवा गर्ने योजना छ त?
12: हामीले यो कुरा जोड्नुभन्दा अगाडि हामी चाहिँ 2015 17 स्टेट 5 खेल्दाखेरि चाहिँ यो प्रोग्राम एकदमै गुड वेमा रन भइरहेको थियो, तर एकदम धेरै च्यालेन्जेस होइन अब भनौँ न अन एन्ड अफ द फिल्ड एकदम धेरै च्यालेन्जेस भएको भएर त्यो पेसमा चाहिँ हामी जान सकिरहेको छैनौँ अहिले, बट वी हेभ स्पेसिफिक प्लान्स होइन। अब अहिले तन एकाडेमीहरू पनि राम्रो आइरहेको छ, नेपाली कोचेसहरूले पनि सञ्चालन गर्नुभएको, अहिले चाहिँ उनीहरू उहाँहरूसँगै लायज गरेर हामीले काम गरिरहेका छौँ होइन। अब अहिलेलाई चाहिँ तत्काल चाहिँ त्यही नै कन्टिन्यू नै भइरहेको छ, यदि एप्सिल दिने प्लेटफर्महरू अथवा उनीहरूसँग लायज गर्ने कामहरू चाहिँ कन्टिन्यू हुन्छ बोथ अन एन्ड अफ द फिल्ड, अनि अरू भविष्यमा चाहिँ केही योजना बनाउन सकिन्छ भने चाहिँ डेफिनेटली वी आर अलवेज पोजिटिभ अन द्याट।
0: र श्रोतावृन्द, यो कुराकानी सुन्नुभयो यति एफसी यति फुटबल क्लबको रजत जयन्तीको सन्दर्भमा सहकर्मी सुशील चालिसेले कुराकानी गर्दै हुनुहुन्थ्यो क्लबका अध्यक्ष सज्जन शर्मासँग। र शर्मासँगको पूरा कुराकानी श्रोतावृन्द तपाईँले हाम्रो पडकास्टमा हाम्रो वेबसाइटमा पाउन सक्नुहुन्छ, ठेगाना हो sbs.com.au/nepali। र यो सँगै हामी तपाईँलाई जानकारी गराउन चाहन्छौँ कि यस कुराकानीमा व्यक्त गरिएका विचारहरू वक्ता स्वयंका हुन् र यी विचारहरूप्रति एसबिएसको समर्थन वा विरोध छैन। अब फुटबल भनेपछि छुटाउनै नहुने विषय होइन, अब केही हप्तामा भनौँ 1.5 महिना जतिमा अब आउँदैछ फिफा विश्वकप 2026 सुरु हुँदैछ, र यहाँहरूलाई थाहा छ नै होला यस वर्ष पनि एसबिएस चाहिँ आधिकारिक प्रस्तोता रहेका छौँ। तपाईँले जुन 12 अस्ट्रेलियन इस्टर्न स्ट्यान्डर्ड टाइम अनुसार चाहिँ जुन 12 सुरु हुने विश्वकप फुटबलका सबै 104 खेलहरू चाहिँ प्रत्यक्ष र निशुल्क एसबिएस एसबिएस भाइसल्यान्ड र एसबिएस अन डिमान्डमा हेर्न सक्नुहुन्छ। जुलाई 20 खेलका रिप्लेहरू, मिनी म्याच, हाइलाइट्स, टुर्नामेन्टका सबै प्रस्तुतिहरू चाहिँ एसबिएसमा उपलब्ध हुनेछन्। र यो सँगै अब फुटबलबारे आफ्ना केही अनुभवहरू साट्न चाहनुहुन्छ वा त फुटबलको एकदमै रुचि छ र फुटबल सम्बन्धी चाहिँ अरू केही थप सामग्रीहरू छैनन् भन्ने सोचिरहनु भएको छ भने हाम्रो एसबिएस नेपालीको फुटबललाई नै केन्द्रित रहेर पडकास्ट पनि रहेको छ छुट्टै, अस्ट्रेलियामा नेपाली भकुण्डो, हाम्रो वेबसाइटमा गएर तपाईँले सुन्न पनि पनि सक्नुहुन्छ। ठेगाना फेरि पनि एकपटक sbs.com.au/nepali। र श्रोतावृन्द, यति भन्दै अब भने आजको कार्यक्रममा पालो भएको छ अन्तिम प्रस्तुति, जुन गीत हो। कार्यक्रमको हामी अन्तिमतिर आइपुगिसकेका छौँ, करिब करिब 4 मिनट बाँकी छ है भनेर घडीले मलाई भन्दैछ, होइन। र आजको गीत चाहिँ अब कार्यक्रममा यत्रो अब आर्थिक विषयवस्तुको बारेमा चर्चा गरियो, होइन, पैसा सम्बन्धी नै एउटा गीत लिएर आएकी छु। अब महँगी मुद्रास्फीतिको कुरा गर्दै गर्दा मलाई चाहिँ एउटा पुरानो त नभनौँ तर एउटा सदाबहार नेपाली गीतको याद आयो, जसमा चाहिँ भनिन्छ कि अब उहिले त बाजेको पालामा मोहर गन्थे डालामा, अहिले त हाम्रो पालामा मकै छैन डालामा। कुन गीत थाहा पाइहाल्नु भयो होइन, चट्ट रुमाल क्या मालुम चलचित्र आफ्नो मान्छेबाट गायकहरू सम्बोजित बास्कोटा र साधना सरगमको आवाजमा यो गीत चाहिँ म अब कार्यक्रममा अन्तिम प्रस्तुतिका रूपमा प्रस्तुत गर्दैछु। श्रोतावृन्द, र 1 घन्टाको लागि कार्यक्रम सुनेर साथ दिनुभएकोमा यहाँहरूलाई पनि धन्यवाद। रमाइलो नै लाग्यो होला कार्यक्रम भन्ने आशा गर्न चाहन्छु। केही प्रतिक्रिया सल्लाह सुझाव छन् भने अवश्य पनि हामीलाई इमेलमा पठाउन सक्नुहुन्छ। हाम्रो इमेल ठेगाना हो nepali.program@sbs.com.au। यो सँगै म दिनितालाई पनि कार्यक्रमबाट बिदा लिने अनुमति दिनुहोस्। यहाँहरूको बाँकी दिन शुभ बितोस्। आउँदा कार्यक्रम र पडकास्टहरूमा हाम्रो भेट फेरि पनि हुने नै छ। नमस्ते।

Bollywood Session on SBS South Asian.

Your music playlist sorted. SBS South Asian. Wow.

birthday, Jay.

नेचुरल।

Dikiro.

SBS Saltation.

0: बेटा।
1: The Bollywood session on SBS South Asian.